0: बीमारी हक दे अवेलाजी सुनत अमल ले, अवेलाजी सुनत अमल ले।
1: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली यो ढेर गर्जिदली कड़ीदली यो
0: नो बिल्कुल मायूस के गई माँ मायूस के गई माँ अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े और हकीम मौलाना नूरुल हुदा सेवना पल इलाज तरला सकवले शे
1: और दोनों मालूमातों दे पारा पदगल नंबर कॉल कवले शे
0: 0319-55-23-404
2: گلونی خورس تا پندے ہما کے ڈیر زیات خرابے وینو دم نظر سنگ ٹک شولے یا ہورن ہورے ما ہما کے ڈیر کپ نو کری کری میں استعمال کرل ہما تے ہی سو رزلٹ او فائدہ نہ کڑرا او چ کلاما اروسا شاپنگ سینٹر نا زان د پارا اشم کری کریم راوڑل نو ما تے ڈیر زبردست رزلٹ راکو رز گلونی ہورے جے ہم زان د پارا راوڑم اشم کری کریم کتاسو ہم واڑو چمونگ پوند صفا سترا او ہائستشی نیو زل ضروری

और मर्दूस भाई विश देश विश दी चीज़ है ना विश देश पता नहीं चलती है बच्चे गर्माई दवाजे और दमचर दवाजे जिसको मैं खूब ना रोशिश हाँ بالکل سی دوی دمو دوغان کڑی می ویج بجلی نشتا اللہ دیتا سب بجلی چکم دکنا سشکی سی خالی جگہ کی سی دیسی

ஓகே சி. ओके सी सिफर 963.1188 गुरु सुख दी रसरा द कम जैन दी अवसव है जी. अस्सलाम वालेकुम. हेलो जी. हेलो जी. जी जी आवाज वो रू रू रसी सी. हेलो जी. सरंग जी. हेलो जी. ओके ډیره زیاته مننه خوشاله شئ تاسو واز کټ کې دوچی

0: बलवियाई के नैसी ची अभी नहीं सुनाते हो तो फिर कभी भी मत सुनाओ मत यू देने दी तुम रहते याद जी जी दला सुना नकरी द चौड़ू पुसु को ब्याए दशुंड पुस सरुन में नाम आख लिया उसार दला सुना नकरी जी द चौड़ू पुसु को ब्याए दशुंड पुस सरुन में नाम आख लिया उजारी
1: दगम बाजार के हर मयन तब सुड़गी छोड़दा चीरी रवाना बिखराई दे पसुंडी छोड़दा
0: और रंजे पसलगो सलगो रवान पर नंगोशु
1: बाजार दे हर मयन
0: رنجی پسل گو سل گو روان پا ننگوشو ٹکمار نه دوا دو زان لجوڑا حق لیاو جاڑی دستو گو چی که دستو گو چی دستو گو دی چی کرتا دوم را دیری لاری راغلی دستو گو دی چی کرتا دوم را دیری لاری راغلی دستو گو دی چی خرسو که جنازه حق لیاو جاڑی دستو گو دی چی کرتا دوم را دیری لاری راغلی دستو گو دی چی خرسو که جنازه حق لیاو جاڑی ادم رمی یاد وسې دې چې به جانا دې مو فرمایشا نه فرمایشی نه نشته چې برکې چې تاسو وړې تاسو وړا وي مال لیدلې اوس په پلو مخ پټوي ډېر ونه چې ستاره شو به جان بس یې ډېر کو دلان بیٹنه نه نه بس سفر ختم ٹھیک دې صبح بھائی میں تو کلاس کی ایک لڑکی سے پانی مانگا تھا تو میں اس کو چسکانا کہتے ہوں وہ مجھ سے کہتے ہیں کہ ایک تو پانی مانگتے ہوں اوپر سے چسکانا کہتے ہوں آئے منالا فریدی آئے ہائے بس مکہ منی نو بچے شاد ہو جب کبھی آپ فری ہو پھر بتانا میں یاد دلاؤں گی انشاءاللہ شاء اللہ